0: ਸਰਕਾਰ ਸੰਤ ਰਿਸ਼ਤਾ ਸਪਨਾ ਸਫਲਤਾ ਕਰਤਾ
1: ਹੈ।

एकीकृतमा कर्मकरण शुरू गर्नुभएको खबरमा उल्लेख रहेको छ। यहाँ पुगेका क्षेत्रमा धमाधम धान रोपाई शीर्षकमा धरतीबाट लेखिएको खबर छापिएको छ। प्रदेशका अधिकांश स्थानका किसान धान रोप्ने वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिराहामा प्रबन्ध मुखबाट सिँचाइ सुविधा पुगेको क्षेत्रमा किसानहरूले धमाधम धान रोपाईमा जुटेका छन्। धनुषाको प्रधानमा रहेको कमला सिँचाई व्यवस्थापन कार्यालयले कमला सिँचाई नहरमा पर्ने प्रभाव गरेपछि त्यस क्षेत्रका किसान धान रोपाईमा जुटेको खबरमा उल्लेख रहेको छ। शान्ति सुरक्षा कायम गर्न ड्रोनको प्रयोग जबरजस्ती गरेको आरोपमा पक्राउ शीर्षकमा आफ्नो खबर छापिएको छ भनेदेखि नक्कल पत्रको भित्री पृष्ठमै अनुमति नलिएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन शीर्षकमा अर्को खबर समेत रहेको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशमा संक्रमण रहेका

सार्वजनिक रहेको आदिवासी भर्ना मार्गत सर्वेक्षण 2023 अनुसार मलेसियामा भएका कामदारको पहिलो औसत मासिक आमदानी 57,696 रूपियाँ देखिएको छ। यो सर्वेक्षण कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को

अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि सर्भिस विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै जितलाई 3-2 हराएको थियो। खेलको 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा लगातार 3 गोल गर्दै अविश्वसनीय पुनरावलोकन गरेको हो। जितसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ। अब रिपोर्टको विषयपछि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि स्पेन बेल्जियम, नर्वे इङ्ल्याण्ड र अर्जेन्टिना स्विजरल्याण्ड बीचले फाइनलको लागि भिडन्त हुनेछ। यता गोल्डन कपको दौड पनि रोमाञ्चक बनेको छ। लियोनेल मेस्सी 8 गोल शीर्ष स्थानमा रहनु भएको छ भने

Espanhol.

0: समीर अपनाउनु पर्ने भयो भन्ने चाहिँ सरकारको भाव भएन।
1: सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आसनी हाम्रोमा है मन्द सम्झे सर्वप्रथम के गर्न खोज्नुहोस् त त्यसबारेमा झाडी बजाएर कम्पोस्ट लगाउने सुत्नु अघि ओछ्यान राम्रो सुनाएर मात्र सुत्ने पानी खसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्वको टोकाइबाट जो दिन घर वरिपरि सफा राख्ने परल र डाँडा छिट्नु जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन
0: भन्नुभयो नि मिसले त घर वरिपरि फुलहरू फुल्ने र सात तपाईँ नजिनालाई

Thank you.

Çok iyi.

Thank you.

0: जोखिम किम्बा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन पाऊ।
2: रेडियो पूर्वाधार एफएम जनहितमा जारी सन्देश।

आफ्रिका युवाका लागि सञ्चालन भएको फ्रिज तथा एसी मर्मत तालिम सम्पन्न पर्याप्त परिमाणमा हुँदा प्रक्रियामा असार 22.50% मात्र धान रोपाई र प्रधानमन्त्री सहार एडिबीका अध्यक्ष काण्डबीच यदरमा भेटवार्ता।

करीब 35% मात्रै धान रोपाई भएको कार्यालयका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आकाशे पानीमा निर्भर खेतमा पर्याप्त वर्षा नहुँदा किसानले रोपाई गर्न कठिनाई भइरहेको छ। यसैबीच दुवै सिंचाई आयोजनाको मूल नहरमा पर्याप्त पानी नहुँदा पानी रोपाई प्रभावित भएको छ। दुवै नदी खरे प्रकृतिको भएकोले वर्षाको मात्रा अनुसार जल स्तर घटघट हुने र सिंचाईमा समस्या हुने गरेको आयोजना प्रमुख गोपाल शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार फेरि दुवै ड्राइभर्सन आयोजना सम्पन्न नभएसम्म वर्षभरि नियमित सिंचाई सुविधा उपलब्ध गराउन कठिन हुने अवस्था रहेको छ। उक्त आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो। वर्षायाम शुरू भएसँगै दूषित पानी र स्वच्छ

0: भनेको छ, वर्षाको बेला शरीरमा वर्षाको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकोले झाडा पखाला हैजा टाइफाइड छाला जन्य रोग जन्डिस लगायतका रोग देखिन सक्ने हुन्छ। यस यी पानी जन्य रोगबाट कसरी बच्न सकिन्छ त भन्ने विषयमा आधारभूत स्वास्थ्य केन्द्र पाँचकली हाटका प्रमुख सरोज पौडेलसँग कुराकानी गरेका छौँ। सुनाउने कुराकानी
1: सम्बन्धी

Thank you.

Thank you.

Thank you.

I'm going to go to the next one.

तपाईँहरूको चाहिँ के भन्छ बाली गर्दै तपाईँहरूको बाली सुरक्षित गर्नु पऱ्यो।

Thank you.

बारे चेती भएको छ कि छैन भन्ने कुरा चाहिँ पार्टीमा पनि सर्वेमा दाखिल गरेर कागज बनाएर रोक्नुपर्ने हुन्छ त्यो बारी विभागको लागि अनि मात्र तपाईँहरूले त्यसको रकम चाहिँ भुक्तानी पाउनुहुन्छ।

Вот так, не подожди, а ты сейчас не смотришь. Давай я

I'm not going to be able to do that.

அரட்டையை வைக்க

Thank you.

Thank you.

Thank you.

ಅದರ ಕೊರತೆ

Yeah.

0: 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन रक्षाकर्ता निरुसा चाहिँ नाक कान तथा छाती रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँगिने नसा च्याकेर हात खुट्टा नसर्ने ग्रामीणहरूको लागि फिजियोथेरापी तथा पेन्सन थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुटेजर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एवं महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल
1: सम्पर्क नम्बर 084 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1

বন্যা আগমন দর্শনে মাঝে থাকতে।

ఇంకా చింతమని అది లేదు ఎవరైనా

Thank you.

धेरै नष्ट भए पनि तपाईँहरूको चाहिँ के अरे बाल्य विवाहले

ప్రభుత్వం అధికృత వారి ప్రక్రియ సమ దాని కొన్ని ఉంచారు.

हजुरले यस्तो पाउँदैन चाहिँ सर्दै पनि चाहिन्छ तपाईँको बारी चाहिँ क्षति भएको छ कि छैन भन्ने कुरा चाहिँ पाउँदैन पनि सर्दैन राखेर तपाईँले कागज बनाएर रोप्नुपर्ने हुन्छ त्यो बारीको माटो लागि अनि मात्र तपाईँहरूले त्यस्तो रकम चाहिँ चाहिँ पाउनुहुन्छ।

Gracias.

Gracias.

Thank you.

Thank you.

Thank you.

Thank you.

是他们的老师能够带出他最近发生在关心这里，他们能够带出这个东西，这个因为一个是关心的

Thank you.

Thank you.

la productora Marina Torres, que tiene

Thank you.

Thank you.

Exacto.

Thank you.

0: ప్రశ్నకు క్షణపరుస్తున్న వాళ్ళంతా అందాన్ని పోయిన జానపు దక్షిణ రూపాయ
1: దిగ్గిపోయాల్సి जमिन भूखको फुल्ने दादा पार्टीमा कहिले फाटेको छ भने दादा पराटीमा हुने र जमिन धासेर जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लिएर सम्झाउँ त सचेत गर्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जान पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मुनि सुक्ने वा अमिरो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भने थाहा हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो त्यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अन्न गर्न थाल्नुभयो भने पहिलोका कारण ज्ञान पनि जान सक्छ
0: जनहित सन्देश

0: खाए, व्यायाम शब्द करी, धूमपान मदिरा में सेतु रही अनाथन करी, आज निर्णय काली जीवन जा निशाना रोग में से प्रति स्वस्थ जीवन अपनाई रेडियो गुरुबाबा जंगल सब कार्यक्रम स्वास्थ्य कार्यालय प्रत्याशी जनक प्रदानी संदेश
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रसूति तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सात्ता र फलफुल खाऊ।
2: मद्यपान र धूमपान सेवन नगरौ।
1: स्वस्थ रहौ। सुखमय जीवन
3: बिताउनु।

Qui va ça? Pas de la

Thank you.

Thank you.

Yeah, I'm going to

0: पहिचान भएर प्रधानले चाहन पाइन्छ। शिविरमा शिक्षालयमा पनि निशुल्क पहिचान तथा विरुवालाई बाहिर राख्न यहाँ खुसी रगत स्थानीय बहादुर ओली बकैलोबाट शिविरमा साइनिङ अस्पतालका दुईजना स्वास्थ्य कर्मी सहित वास्तवी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मी कर्मसँगै सहभागिता गर्नुभयो।
1: बर्दियाको नब्बे सिचाइहरूमा दुःख बेपत्ता फेलाका बर्दिया दस कैदीको पन्ध्र वर्षीयका स्थानीय मृत फेलाहरूबाट तारिक अनुसार मङ्गलाको खुट्टा कटाएपछि घर मसी निकाल्न तलबहरू नहरमा लैना थानमा दुःख बेपत्ता मिलेर घटना पाँचले स्थानीयवासीले घर पराई तथा सशस्त्र प्रहरी टोली निरन्तर खोजी अभियान सञ्चालन गरेर खोजी गतामा गए लगभग 10:30 बजे कपडा खेला पर्व 625 मिटर तथा नहरमा खेला पर्व जिल्लाका प्रहरी कार्य मन्दिरको चलेरमा आवश्यकता निर्मिया तथा पोस्टमार्टम गरेर सब परिवार पश्चिममा प्रहरी चलेरमा कसैमा लटिया खुल्प तथा सिँचाइ नहरमा पानीको प्रभाव पर्न लगेपछि असीम ठाउँमा हाइवेमा पानीमा परेका व्यक्ति विशेष अपना प्राणाय सुरक्षा इकाई सर्वसाधारण अधिकरणबाट भारतीय मधुबन नगरपालिका चारमा प्रहरी करिब 32,63,600 रुपियाँ बराबरको अवैध अनुसार छोडेको सामान सहित एक मिनी ट्रक नियन्त्रणमा लिएका जिल्लाको प्रहरी कार्यालय ठुलहरी मसे फटलक प्रहरी टोली आज केन्द्र करिब 12 बजे सडकमा सवारी शिक्षा छमा 4,93,001/1991 का मिनी ट्रक जाँच गरे अनुसार छोरीको 1,000 मेरो पेन्सिलका तथा

राखु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य हुनु।

Thank you.

Thank you.

Gracias.

रेडियोको कार्यमा स्वास्थ्य कार्यले

एक पटक सेवा करने बहुत आवश्यक धन्यवाद।

संदेश का हिसाब बताया आप सुनिए सीआईएमएस के प्रसारण व्यवस्था।

पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै खाद्य वस्तु बेच्ने व्यवसायमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई

0: Todos nerviosos estaba a los chicos.
1: Δεν θα

खबरमा अभाग्य खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनैतिक दलको अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र बहसमा फरक

Thank you.

पार्टीमा के आन्तरिक विमुति सुरु भएको हो यो महाधिवेशन पछाडि के छ

0: Soundbite Social Network, CIN.
1: Dabei haben wir bei Social Network die eigentliche Erfahrung der Paribus als Hakawas und Lehunhusa. आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मुद्दाका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दैनिक र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बनेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष
2: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ, तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ। र समय अनुसार चाहिँ ती मुद्दाहरू पनि परिवर्तन हुँदै गएका छन्। र मैले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका त्यसमा पनि विशेष गरी महिलाका मुद्दाहरू उठाउँदाखेरि चाहिँ अलिकति विचारा भनेर अलिकति दया भावले चाहिँ उठाउने गरिएको त्यो परम्परादेखि चल्दै आएको ट्रेन अझै पनि कायम रहेको देखिन्छ। र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासम्म अर्कका मुद्दासम्म र अरूले पनि विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दाले चाहिँ ल्याउन सक्छौँ होइन। र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगिरहेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन पाटा पुग्नु भएर सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अनेक वर्ग भए पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन सङ्घर्ष गरेर त्यसमा सफलता गुमाएका कुराहरू हुन सक्छन् होइन। अहिले चाहिँ अब जस्तै अब सानो उद्यम गरेर त्यसलाई माथि उचाइमा पुर्याएको हुन सक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निर्माणसँग सहकारी गरेर निर्माणको जस्तो अध्यक्ष हेर्नुहोस् त उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङमा होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ। त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ, सशक्त हुनुहुन्छ होइन। नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ पैसा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभएर अरू हामी ग्रामीण तहमा वा राष्ट्र प्रधानमा पनि त्यस्ता कयौँ महिला देख्न पाउँछौँ जसले चाहिँ धेरै सङ्घर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन सक्छ भन्ने मलाई लाग्छ। जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ। कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मेनस्ट्रिम मिडिया भनौँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न। महिला मात्र होइन आदिवासी जनजाति र अपाङ्गता भएका महिलाको त संकल्प नै गर्न सकिन्न, महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन। त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ उहाँहरूले चाहिँ भने त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ। त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जसमा पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्युज रुम पनि सेन्सिटाइज हुँदैन। त्यसै धेरै विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ। र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए गराए भने मात्र भन्न महिलाका विषयवस्तु चाहिँ मुख्य हेर्दै भनेर चाहिँ आउन सक्छ। जस्तै मिडिया हाउसमा चाहिँ हामीले हाम्रो चाहिँ हाम्रो संस्थाका कम्पनी मार्फत चाहिँ हामीले अब यो दैनिक नीति चाहिँ लागू गराउनुपर्छ भनेर विभिन्न हिसाबले चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हाइडिङ गर्नेदेखि लिएर त्यो न्युज चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ अनि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युजरूममा चाहिँ नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसरी यस विषयमा चाहिँ विभिन्न सङ्घ संस्थाहरू जस्ता सङ्घ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।

ल्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तल भए खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पटियाबाट

0: गर्नुपर्नेछ। अब प्रहरीलाई खबर गर्ने
1: धन्यवादको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई यस वर्षको विवाह गर्न पाइँदैन भन्ने खासै नै चिन्ता हो। एकचोटि सम्झाउ उहाँहरूले प्रहरीलाई खबर गर्नु यस वर्षको विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह कहिले कारणले हुन्छ, विवाह गराउनेलाई कारण पर्दैछ कारवाही पनि हुन्छ।
2: बाल विवाह कानुनी अपराध हो, यसलाई

Thank you.

बताएगा, सौभाग्य से जो जो व्यवस्था है वो मुझे बताएगा।

आफ्नो घरको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,

Thank you.

Thank you.

Peace.

लिखा छ। जी प्रमाण निर्वाचनहरू लेखेका छन् कृष्ण भारतवासीद्वारा लिखित उपन्यास राधा। अब म ढिला नगरीकन कार्यक्रमलाई अगाडि जोड्ने अनुमति चाहन्छु। कृष्ण भारतवासीद्वारा लिखित उपन्यास राधाको सोह्रौं श्रृङ्खला पृष्ठ नम्बर 302 अन्तिम भाग स्वीकार।

स्वीकृति लिएर तिमीलाई पनि बुझाइदिए, पाण्डुले तिमीलाई पनि धन्यवाद प्राप्त गरेर स्वीकृति दिए। माथि केही समय बाहिर गएर पछिल्लो उनको बालसभा अश्विनी कुमारबाट विधान लिए। अश्विनी कुमारबाट लगातार दुई सन्तानले पनि पाइन्। जाँदैले पनि कहिले जुम्ला कहिले तिमीलाई गर्ने धेरै कुसो जन्माइन्। अन्धारोमा कुशलप्रतिबाट मानसिक रूपमा दिदी बहिनीहरू पुरुषहरू ती कारणले टाढी नै दिने गर्यो। एउटै दरबारमा उत्पत्ति गरेका पुत्रहरूका आपत्ति विवादले सधैँ तनाव उत्पन्न हुन्थ्यो। माता बुद्धिका कुरा सुनेर मलाई भने जस्तै हुन्थे, मेरो दिमाग सुन्दै थियो। मैले कल्पना गर्न नसकेको नारी जीवनको तस्विर दिन्थे। मैले रोगीको मानसिक तनावको कल्पना गर्न असमर्थ भए भने राधा, हामी नारी भनेका सामान्य प्राणी हौ, हामीलाई सहन मात्र लगाइएको छ। सफल वास्तव हामीले

हामीले त हाम्रै शरीर मोच्छ कि भन्दा तिनीहरूले चाहिँ राधा

कार्यक्रम यस्तो यात्रा खाता हुन्छ तिमी जवान छौ पति छौ तिम्रो रुपियाँ घुसहरूका नफा उमार्न सक्छ तिमी पनि तिमी यस्तै जवान छे

उसले कलाबाट एउटा जीवका उचारेर फेरि हातमा राखिदियो। तिनीहरूको आदान प्रदानले आनन्दित भने र तिन सागरको सिद्धिको जिम्मा साटा साटो भएको थियो। त्यहाँ प्रेमको त्यस्तो मौन विधि मलाई राम्रो लागे तर क्षणिक मात्र थियो। त्यति बेलाको यो दृश्य स्मरण योग्य रह्यो। हुन त उनीहरूको भैनन्तर एकात्मगति नालाले उनीहरूलाई सधैँ सुन्दैरहनेछ। कालीगण्डकी मात्रै दिन छाइरहेका थियौँ हामी। अक्करीको भिड थियो बाटो अलिकति उन्तौजी परेको डाकु चाहिएमा सिधै गण्डकीको मनमा उस्किएमा सिधै गण्डकीको गोर्खामा परिणत हुन्थ्यो। पित्त समाजले टुकुरको अवस्था बिस्तारै झर्छौँ तर हामी तर त्यही बाटोपट्टि सजिलै भारी बोकेर उनीहरूले पाँच वर्ष हिमालको समस्या भनेकी कालीगण्डकी मूर्तिमा प्रदर्शन गर्दै भक्ति रहेछ। तर तल बगलमा आइपुगेपछि देखाउँछ तर शालिग्राम भनिरहेका हो कति सम्पूर्ण थियो त्यो घर कति पवित्र एउटा शालिग्रामका लागि पुर्याउने भारत भूमिका पुत्रहरू यहाँ आइपुगे कति खुसी हुँदा हुन् त्यो खर्चका लागि यता आउने साथमा आफ्नो हरेक त्यही बगरबाट उठाएर

Gracias.

इच्छा त्यसले वास्तवमा एउटा धनी नै रहेछ, त्यो युवक त्यसको सिपाही रहेछ र त्यसले गुप्तचरको काम गर्नु रहेछ। हामीले पनि एउटा कसरी जस्तो ठाउँमा पुऱ्याएर जसले आदेश दियो बसिन्छ, त्यो निकै बेर हराएर आएर उसले फेरिपछि आदेश दियो, त्यसभन्दा मित्र अर्को राम्रो बैठक रहेछ जहाँ एकजना भक्तले भक्त अर्को आसनमा थिए, चार पाँचजना सशस्त्र पनि सैनिक थिए, त्यस्ता सैनिक राजाहरू पनि देखिने मलाई उसले कुनै धन्यवाद पाएन तर फिर्की भन्ने मैले लगभग थालिरहेकी थिएँ। तोकिएको आसनमा बसेपछि अलिक उच्च सम्मानमा बसेका मान्छे हामीसँग धन्यवाद गरिन थाले। म सबै कुरा फटाफट भन्दै गए, मैले सबैभन्दा निश्चित जवाब पाएर थिएँ। तिमीले त्यसैलाई सम्मित हुनुपर्ने पनि

बिक्री गर्ने कुरा यस अभिलेखले दिन सक्ला भन्ने लागेको छ। म एउटी नारी मैले मान्छेको सत्ता समर्थन भोग्नु परेको छ, नजिकबाट देख्नु पनि सकिन्न। तर अहिलेको मनको केही नेता समाजमा तिनको अवस्थालाई बुझ्छु भने मैलेसम्म नेतृत्व गर्न खोजेकी छु। मानवहरू उक्त वास्तवमा सकेर सार्वजनिक पनि फर्किएका छन्, फर्किएका रहेछन्। शर्त अनुसार आफ्नो राज्य भित्रबाट जनले कसै गरी नेता मानेर राजा विश्वासमा जानेका कुरा पनि तिमीले छैनन्। कृष्ण सुधार गराउन गएका उनीलाई बन्दी बनाउन खोजेछन्। दुवैले भने निश्चित भएपछि दुवैपछि आफ्नो समर्थनमा सहयोग जुटाउन यस दिशामा घुम्न निस्किसकेका रहेछन्। युद्ध विरोधी बलमा प्रशस्त प्रश्न तीर्थाकाशमा रोग्ने भएछन्, लाग्ने भएछन्। कृष्ण पाण्डवको पछिमा उभिएछन् जब पाण्डवहरू विश्व सम्पर्कबाट 13 वर्षदेखि उनीहरूको कुनै सम्पर्क विहीन भएका कारण के भने जीवन मात्र बाहिर समर्थनमा सहयोग गर्ने सम्भावना रहेछ। त्यो पनि यस्तै कारणले मात्र यहाँ पनि कृष्णको सन्देश लिएर जानेकोबाट मानिस आएका रहेछन्। राजा व्यक्तिहरूले उभिएको समयमा आफ्ना सेनाले युद्ध मैदानमा उपस्थिति वचन दिएछन्। यो कुरा सुनेर नानीहरू डराए तर राजाहरू युद्धबाट रोक्नु नहुने र राजाले युद्धबाट आफ्नो पनि नहुने हुनाले नानीहरूले त्यो लाभ व्यक्त गरेन। मसँग भने तिनीहरू विरोधी थालेका थिए, हतियार भिसेनले थिए भन्ने कुरा पनि तिनीले सुनाए। त्यो सुनेर सबैले व्यापक स्मरण पनि गरेका थिए। मेरो नाममा कृष्णले बताएको पत्र अलिक सशङ्कित छ। यसमा उनले लेखेका छन्, तिमी जसरी भए पनि अब खरिदार पर्छ कृष्णको यो पत्रले साह्रै मन पर्यो। एक भन्नु मात्र त्यसलाई देख्न पाए हुने प्रति इच्छा बताएर आयो। मैले गरेका गरेर के गर्नु जहाँ कृष्ण हुँदैन सोचे म पनि राजा मेरो सिंहसँगै क्षेत्र जान्छु जहाँ कृष्णसँग भेट हुन सक्छ। मेरो यो कुरा मैले राजा वीर सिंहसँग अनुरोध गरे। उनले गम्भीर भएर लामो हुनु तपाईँले स्वीकृति दिएका छन्। मन प्रसन्न भएको छ। अब चाँडै हामी क्षेत्रमा पुग्नेछौ जहाँ कृष्ण र पाण्डवसँग भेट हुनेछ। युद्धको निश्चय पनि देखिनेछ। यात्राको कार्यान्वयन जुट्यौँ हामी पनि यही साह्रै प्रतिनिधि ऊ यात्राका लागि आवश्यक तयारी गर्नलाई यसपालि हाम्रो यात्रालाई अझ व्यवस्थित गर्न खोजिरहेकी छ। नानीहरूले जस्तै उपहारका रूपमा दिनेका गर्नुभयो।

प्रस्थान गर्ने छ। यात्राको सम्पूर्ण तयारी पूरा भएको छ। मैले 7 महिना लगाएर त्यतिखेर तयार गरेको यो आत्मकथा साडी लान सकिन्छ तर साथै लान सकिन्छ तर आफ्नो यात्रा अधिक अनि त्यतिर केन्द्रित भएकाले सबैको सहनामा यसलाई इन्टिहारी दिनु पिता जिम्मामा छोडेर जाँदैछु। भविष्यमा उनीहरूले यसलाई गरिनुमा पठाइदिने गर्छन् दिएका छन्। 13 वर्ष अघि अनिश्चित यात्रामा निस्किएका हामी अझ व्यवस्थित जीवनतिर फर्किन लागेका छौँ। मनमा प्रसन्नता खुसी लागेको छ। विगतदेखि नै मनमा रहेका सबै पकाइएको अनुभव रहेको छ। 7 महिना लगाइ लेखिएको आत्मकथाका मनकाकानी लागेका सबै कुराहरू पोख्न सकेकी छु। अनि मन हलुङ्गो भएको हुँदा जब मेरो मनमा कसैको गुनासो छैन संसार उधारो उजारो